ठटक्रा ठुटुक नटक्रा मुटु खोरिया खनी कोदै पोसरेको रानी सरीका परन जस्तो कोदै पाकेको नि मेरा गमको एउटा मामुसिर मुरली सरी पाकी पो गए छ नखाइ छोड्दिन नगई छोड्दिन भन्न फुलायो नि तिम्रा गाममा लिसोमा थाप्लन् पासोमा थाप्लन् झुर्केसो थाप्लन् म लागुरी डाफै नजाऊ भन्दैछु नजाऊ भन्दैछु।